0: मेन जांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 03313994941 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की होम।
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवाज या आसाबी थकन, हर बीमारी का कुदरती महफ देरपा इलाज मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 03313994941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ, कुदरती शिफा से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर
2: सवाबी। मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर। मुंसरे बतावस्ता कापियानी किताबुना गाइड्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर जदीद लोब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी पर होल सेल रेट मिलावेगी। द स्कूल और कॉलेज द पारा द मुकम्मल सेट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट निस्त अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 03113853514 वेब नंबर दे 03388852138।
0: ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونکړلی شي نو په را روان وخت کې دغه ځوانکې ستاسو د ښایست د خرابېدو باعث جوړېدای شي. د اویل سکن او د دانو دپاره یو ډېر خاص میډیکیټډ فارمولا ډاکټر حیدر اینټي اکنی فیس واش، ډاکټر حیدر اینټي اکنی کریم، کوم چې په 300 روپۍ باندې د 4 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر حیدر اینٹی ایکنی کریم، ڈاکٹر حیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویل سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا، کوم چې په 4 ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي، او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکساید، سلسلک ایسیډ، ٹری ٹری آئل او کلینڈا مائسین، کوم چې یو ډیر بهترین اینٹی بیکٹیریل اینٹی انفلمیٹری انګریډینټس دي، او دغه پروډکټس ڈرمٹولوجیکلی ټیسټډ هم دي، کوم چې صرف اور صرف په 4 شپو کې دننه دننه ستاسو دانې او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زره د نږدې کاسمیټکس جنرل اور میڈیکل سٹور نا د بیلاڈونا کاسمیٹکس ڈاکٹر حیدر اینٹی ایکنی فیس واش، ڈاکٹر حیدر اینٹی ایکنی کریم واخلی او د سکن ډیر مسئلے اواره کی. د مزید معلوماتو لپاره زموږ دغه ویب سائټ وزٹ کړئ www.belladona.com.pk

0: ओके जनाब, कैमरा सिर्फ मुकम्मल तो कबाने खत्म दे हा जरा यो कॉलर बाबा की वाखरी असल अस्सलाम वालेकुम वालेकुम अस्सलाम गुरुचि पलानी सुक्ति अस्सलाम वालेकुम वालेकुम अस्सलाम सुको दे चरतना
1: बाय
0: दा बतवाय दा बजवे मा ان شاء الله کہ جون او باغڑا کمر کی دل گنو کلو وجود کی ساگانے غڑی دی راغڑی دی او زل بیام لاکات کی ہم دی چنے ہم دی پینل نور کوئی بخبل کر دا خپل مہربان ار جے عقیب جان جدول اجازت نہ نواتے بدر چرتے جے ہار آباد بریالی حسین پل قربا عقیب جان جدون پدواگانو کی یاد ساتے دو پل جان ڈر خیال ساتے دو ویلا پما

0: Fact. Right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: जवानी द जवानको न बगैर निमगिड़ी हुई हु कुचर त दग जवानको प वख बानी गम उनकलेशी न प रारवान वख की दग जवान की सासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बानी द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप द ऑयली स्किन और द एक्नी द पारा देर बेहतरीन फार्मूला दा कम चिप सलूर उरजु की सासु द स्किन एक्नी पिंपल प मुकम्मल तो गबाने खत्म हुई और ये वाज दाना द दग दानो चकम दागो नदी अगर हम पर मुकम्मल तो गबाने खत्म हुई पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल और क्लिंडामाइसिन कम ची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कम ची सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन सासु दानी और दानो दागुना पर मुकम्मल तोगबानी खत्म ही नो जर तरजरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन देर मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتې دونه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بے حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختم شوی وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کګی وی نو د هغه ټولو مریضانو لپاره د خوشحالی خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS, MCPS, FCPS, X-Registrar, HMC, Peshawar. Sahar da ato bajo na wakhla, mazigar tar saluro bajo puri, taso tashrif rawde shay. Nupa tayar saate, Bilal Plaza, Al-Said CNG ta mahamakh, Kondamor, Jahangira Road, Sawabi. Mazid da malumato da para, ya da number agasto da para. Padhe number rabita oke. 0314-15-13-232. یعنی کہ 0314-15-13-232.
4: ماں ویلے مال دا شارجہ نے کالی راوڑا
5: زو اس تا کالو دا پارا شارجی تا سنگلار شما
4: او ہو پمینہ بازار ٹوپائی کی دا شارجہ جولرز دکان دے چٹ اچھی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
5: نو دا سوایا کنا
4: شارجہ جولرز Proprietor Zeb Brothers, phone 0938-273265.
6: 2P Medical Care Center. 2P Medical Care Center کے وقت ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل سپیشلسٹ نمازیگر سلور نواخلا ترما خام اتو پوری ناستی چھوٹی دا جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ سپائن سرجن دا اتوار پورس نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر میمونہ عامر گائناکالوجسٹ دا اتوار پورس سہر دا نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر سمینہ بی بی فیزیوتھراپسٹ دا ہفتے او اتوار پورس دا سہر نو بجو نواخلا ترمازیگر سلور پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ تھراپسٹ دا جمعے ہفتے اور اتوار پورس مازیگر سلور بجو نواخلا تر ماخام اتو بجو پورے اور دے سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا دا جمعرات پورس سہر دنو بجو نواخلا تر مازیگر سلور بجو پورے او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل اسٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتا یاد ساتے 2P میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لار 2P موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5588
7: Welcome to FM 94 Broadcasting live from Swabi From 5 a.m. to 1 a.m.

0: मैसेज राखले रे वो छे शादी के बाद मोहब्बत करना गुल बीबी हकीकत है भाई बात जब मोहब्बत होती है ना
1: रखो
0: बात होती है भाई
1: दुनिया और पकली रागला
0: क्या करे भाई क्या कहना है भाई कलक छे वही जिद प्लान की शागर दिम करा पखपलो वही दाला ताला दल ताकत वर करी जिन खल का दखल को जमा को उस्ताज निश्ता एफएम बाने चे कम इंसान ता उस्त हुए करा चे जमा उस्ताज निश्ता दा दुम्र खुद गरज है
1: देखा
0: दा दुम्र खुद गरज है दा दा सुम्र लन तंग इंसान देखा ना चे दा दुबल इंसान ना देखवा बार जे के कल चे ट्रेनिंग वर कोम करने से दा खबर जरूर कोम चे गल ता उस्त यो कस मैसेज उखी उस परस कदा हान या माता मैसेज को छे प्लान की बाने सलाम प प्लान की आरजे बाने सलाम दा बदागी फैन वी मतलब दागी प्रोग्राम बौरी दागी सरबे मीनवी ओमा दा चिसिंग भी हान या सलाम कड़े दे खुदा सलाम उन रा लेगे प्रेदे मड़ा दा सलाम उन मरा लेगे जमा प्रोग्राम के मां बाने सलाम उन रा लेगे दा दा जत इंसान है मान पिसजी यो खुदा हान या रड़मा मात को چه دا دومره دغه انسان دی د انسانان نه دی خوښ بل هغه آر چې تک هغه وایي چې لکه ما پروګرام کې میسج کړو او مبارک شاه ته هغو ستا نوم وانهغس یو د هغه په نظر کې م زه پرېوتم ګوره چا له عزت ورکول دا ځان له عزت ورکول دی ټیک ده که څوک ډانګر وایي چې زما استاد نشته یا زما شاگرد نه دی اغه وای چې زما استاد زما د اف ام په دنیا کې زما استاد نشته د نسوګز کړه کوي
1: بل طرف ته وګور جذب
0: او د کې طاقت نه ښه جناب بل میسج راغله ده ما ته پوئټریو کا کنه په میسج کې سند کا داسې وای نه سې وای دا لیوانیا نه مانم سر دې بدل ته تنگ شو په میسج باندې گورو چی مگزر پلان بانے سوک دی السلام علیکم
2: وعلیکم السلام جی
0: سوک رکم زیرا
2: خان رازی خبر کو شاہ منصور نا
0: خان رازی کا پخیر آلی سنگ خی
2: خیر خیریت تی جی ستاسو خی وقتات خطی ریگی
0: شکر الحمدللہ نن دی اکیب جان دی دال خوڑل
2: بس کیا را جی ستاسو پروگرام وارو دا وام ریدی جی خبر
0: دامی ولی بی
2: بس تاسو خبر
0: سمجھنے والے سمجھ جاتے ہیں مطلب تاسو نزدی ہے
2: نزدی
0: اور خان نازی کا رزق رزق کو اللہ ور کہیو
2: بے شک ہے جی بے شک
0: شکر الحمدللہ خا خان نازی کا وائے کنا
2: بس جی تاسو ته یو درخواست زما جی ډیر په ځای سره چې را دغه راته ووایې جی وصیت نامه په کمره کې تاسو ویلې وه هغه بجلی چې بیا یولس بجې لاړه
0: ولا
2: اکره ته جی کسا سره کوم جی ډیر زبردست راغه
0: ښه
2: او جی او دا راته لازم جی ووایې ښه جی لاسټ کې
0: که ماته یاد وای بالکل به راته وایم ښه
2: بس